0: شکریہ.
1: بہت خوب,
2: بہت شکریہ
1: جی. آگے بڑھتے ہوئے ایک آپ کے ہی فن سے جڑا ہوا ایک سوال پوچھنا چاہوں گا کہ آپ کی لکھی ہوئی ہی ہوگی ویسے یا پھر کوئی اور غزل, کوئی ایسی غزل ہے جو آپ کی شخصیت کو بیان کرتی ہو, آپ کی شخصیت کو, آپ کی پرسنالٹی کو سوٹ کرتی ہو؟
2: ایک غزل ہے میری پرسنالٹی, بلکہ دو اشعار ہے, دو تین اشعار ہے جی, میں آپ کو پڑھ کے سنا دیتا ہوں.
1: جی جی جی, اچھا.
2: جو بالکل میرے دل کی خواہش میری دعا ہے, جو کہ مجھ سے بہت اتفاق رکھتی ہے
1: جی
2: میری ذات سے. شیر مطلب یوں ہے کہ فلک پہ چاند جو نکلے
1: جی
2: حسین رات بنے, فلک پہ چاند جو نکلے حسین رات بنے, وہ چھت پہ آئیں تو اے نور کوئی بات بنے.
1: کیا بات ہے.
2: شیر بطور خاص کے ملے تو مجھ کو مکمل ملے تیری دنیا
1: جی,
2: ملے تو مجھ کو مکمل ملے تیری دنیا, وگر نہ میرے لیے اور کائنات بنے.
1: واہ.
2: ملے تو مجھ کو مکمل ملے تیری دنیا, وگر نہ میرے لیے اور کائنات بنے. بہت شکریہ. اور بہت اس کا اگلا شعر ہے کہ ہر ایک پل ہو منور تیرے تصور سے
1: جی,
2: ہر ایک پل ہو منور تیرے تصور سے, نہ جانے کون سا پل حاصل حیات بنے.
1: کیا بات ہے, کیا بات ہے, بہترین بہترین, واہ واہ واہ, مزہ آ گیا صاحب, مزہ آ گیا صاحب. بالکل صحیح بات, آپ کی شخصیت کو بیان کرتی ہوئی, پرسنالٹی کو سوٹ کرتی ہوئی, خوبصورت. بہت
2: بہت شکریہ, بہت شکریہ.
1: تو صاحب اسی بات پہ میں آپ سے گزارش کروں گا کہ ایک غزل اور ہمارے سننے والوں کے لیے سنائیں.
2: ضرور ضرور. ایک چاند کو دیکھ کر سوجی ہوئی, یا پھر چاند سے انسپائرڈ ایک غزل ہے, میں آپ کو سنا دیتا ہوں.
1: جی ارشاد.
2: دیکھو سیاہ زلف میں
1: اوہو
2: کیسے پھنسا ہے چاند
1: جی,
2: دیکھو سیاہ زلف میں کیسے پھنسا ہے چاند, گویا لٹوں کی ڈور سے باندھا ہوا ہے چاند.
1: واہ.
2: پونم کے بعد دیکھا نہیں سات دن اسے,
1: اوہو
2: پونم کے بعد دیکھا نہیں سات دن اسے
1: جی,
2: میں نے سنا ہے روٹھ کر آدھا ہوا ہے چاند.
1: واہ واہ واہ, کیا بات ہے.
2: میں نے سنا ہے روٹھ کر آدھا ہوا ہے چاند, پہلے جمال و نور کی باتوں میں گم ہوا,
1: باتوں میں
2: پہلے جمال و نور کی باتوں میں گم ہوا, پھر داغ داغ سن کے سسکنے لگا ہے چاند.
1: کیا بات ہے.
2: پھر داغ داغ سن کے سسکنے لگا ہے چاند. اور شیر بطور خاص کے بھولے کے سر پہ بھی یہی
1: جی,
2: گنبد پہ بھی یہی, بھولے کے سر پہ بھی یہی, گنبد پہ بھی یہی
1: جی,
2: تو کیوں سیاستوں میں الجھنے لگا ہے چاند.
1: اوہو.
2: ٹوکیو سیاستوں میں الجھنے لگا ہے چاند.
1: کیا بات.
2: اور اماں کھڑی ہے پاس میں تھالی پروس کر
1: جی,
2: اماں کھڑی ہے پاس میں تھالی پروس کر, برسوں کے بعد پھر میرا ماما بنا ہے چاند. برسوں کے بعد پھر میرا.
1: بہت
2: بہت شکریہ, بہت شکریہ,
1: بہت خوب, بہت خوب, بہت ہی بہترین, دل کو چھونے والی, بڑی جذباتوں سے بھری ہوئی غزل. بہت خوب,
2: بہت شکریہ.
1: تو نور صاحب بس ایک چھوٹا سا آپ سے سوال پوچھنا چاہوں گا.
2: بالکل.
1: اپنے کسی اچھے سے دوست کے بارے میں ہمیں بتائیے کہ وہ آپ کا अच्छा दोस्त भला क्यों है?
2: मैं आपको, अब गजल की बात हो रही है
1: जी,
2: तो मैं आपको एक ऐसे शख्स के बारे में बताता हूं जो मेरे साथ खलीज में बल्कि गल्फ में थे।
1: जी जी,
2: ये दुनिया ऐसी है साहब कि हर कोई अपने फन को छुपा के रखना चाहता है, हर अपने इल्म को ढक के रखना चाहता है ताकि कोई हमसे इल्म सीखकर हमारे आगे ना निकल जाए। लेकिन एक बहुत ही खूबसूरत, बहुत ही मासूम, बहुत ही प्यारी शख्सियत, इनका नाम मैं लेना चाहूंगा यहाँ पर, उनका नाम है जनाबे शादाब उल्फत साहब, मेरे बड़े भाई हैं, और उन्होंने पहली बार मेरा गजल से तारुफ कराया।
1: क्या बात है।
2: और पहले मिसरे से लेके पूरी गजल तक हर कदम पे मेरा साथ दिया, हर चीज मुझे खुल के बताई। आज मैं उनके बराबर खड़ा होके गजल कह सकता हूं एक ही मंच पे, इतना काबिल मुझे बनाया। मतलब वो कहते हैं ना कि किसी को पैसे देना
1: जी
2: खाना खरीदने के लिए, उससे बेहतर ये है कि उसको ये सिखाओ कि खाना
1: कमाया कैसे जाता है,
2: कमाया कैसे जाए, खुद हासिल कैसे किया जाए और रोज कैसे खाया जाए, क्योंकि पैसे तो एक ही बार दिए जा सकते हैं
1: जी बिल्कुल,
2: या चंद बार दिए जा सकते हैं, लेकिन खाना तो जिंदगी भर खाना पड़ता है
1: जी।
2: तो वही है कि उन्होंने मुझे कहीं भी हैंडीकैप नहीं बनने दिया, उन्होंने मुझे मुझसे काम करवाया, मेरे अंदर के शायर को बाहर निकाला
1: जी।
2: और खूब सारी मेहनत की और आज जो नूर का तखल्लुस है वो भी उन्होंने मुझे दिया, तो उनका मैं हमेशा ममनून हूं। और आपने कहा कि किसी दोस्त के बारे में बताएं, तो बेहतरीन यादें उमड़ के आ गई और मैंने आपसे शेयर।
1: बहुत बहुत खूब, बहुत खूब, बड़ी ही प्यारी बात कही आपने। सबसे पहली बात जो मुझे बहुत अच्छी लगी, इंग्लिश में इसको कहते हैं डोंट मेक द पर्सन ईट द फिश, टीच हिम हाउ टू फिश, जैसे कि वो गजल कहना सिखाया उन्होंने आपको, ये बहुत बड़ी बात है। और आपकी बात ये भी मुझे बहुत अच्छी लगी कि लोग अपने इल्म को छुपा के रखते हैं जैसे कि कोई उनका इल्म चुरा के ले जाएगा, जबकि कुदरत का नियम हमेशा से, जब से ये धरती बनी है, जब से ये कुदरत आई, हमेशा से यही है कि अगर आपने अपने इल्म को बांटा नहीं तो वो मर जाएगा, वो बचेगा नहीं। आप सोच रहे हैं कि आप उसे छुपा लेंगे, बचा लेंगे, किसी को देंगे नहीं, लेकिन वो बच नहीं रहा, वो तो अपनी ही मौत मर रहा है अगर आपने उसको किसी को दिया नहीं तो। तो लेकिन इस बात की मुझे जरूर खुशी है कि इस दुनिया में बहुत बहुत सारे लोग हैं जो अपने इल्म को बांटते हैं, जैसे आपके खासम खास दोस्त हैं जिन्होंने आपको गजल लिखना, गजल कहना और मंच पर जाना सिखाया। ऐसे ही हर एक एक कलाकार को ऐसे टीचर्स, ऐसे मेंटर्स, ऐसे दोस्त मिल ही जाते हैं। बहुत खूब,
2: बिल्कुल,
1: बहुत खूब,
2: बिल्कुल।
1: तो अब आगे बढ़ते हुए मैं आपसे गुजारिश करूंगा कि कोई एक अपने गजल, पसंदीदा गजल गायक की कोई गजल बताएं जो हम अपने दोस्तों को सुनवा सकें।
2: जी, मैं जगजीत सिंह साहब ने गाई हुई वो गजल सुनना चाहता हूँ
1: जी,
2: आपको देख कर देखता रह गया,
1: ये
2: मेरी पसंदीदा गजलों में से है।
1: बहुत खूब, बहुत खूब। आइए दोस्तों सुनते हैं नूर साहब की फरमाइश पर ये प्यारी सी गजल।